समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। खेलकुदको विकास सँगै स्वस्थ अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानु राजा घिमिरे, गोदावरी नगरपालिका वडा नम्बर 3 को कार्यालय गोदावरी ललितपुर।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष अमृत जङ महत, ललितपुर महानगरपालिका, वडा नम्बर 14 को कार्यालय तिखे देवल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
2: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
3: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौं र छोपेर राखौं।
3: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौं।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौं। हरियो र निलो बाल्टिनको प्रयोग गरौं।
3: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौं।
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौं। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौं।
3: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौं।
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौं।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौं।
3: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौं।
2: पैदल यात्रीको अधिकार सम्मान गरौं। फुटपाथ सधैँ खुल्ला राखौं।
3: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: टाइम चेक
1: यति बेला बिहानको 11 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: मेरो मन चोर्नेलाई मुटुको झ्यालखानामा आजीवन बन्दी बनाउनु छ, साह्रै बेइमानी रहेछ।

दुनिया संगीतका अनुरागीहरू माझ लोकप्रियता हासिल गरेका वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल को पछिल्लो लोकदोहोरी गीत चुरा चुरा पवन वाङको संगीत संयोजनमा केशवराज चौलगाई अनि अमन दुलालको लय र पुरुषोत्तम धिताल को शब्द सृजना भित्र धमेश दुलाल अनि शारदा रसाइलीको सुमधुर स्वर साथै निरेन श्रेष्ठको निर्देशनमा कुमार सुनेल दिपेन्द्र सोनाम सोनी बिसी अनि प्रमिला राज घतानीको आकर्षक म्युजिक भिडियो फिचरिङमा वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल को पछिल्लो लोकदोहोरी गीत चुरा।

रमेश दुलाल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। रेसुङ्गाको सिर न्याउली बस्ने वन परदेशीको बाटो कुरेर फेरि परदेश हिँड्ने दिन भयो लगायत दर्जनौ गीत संगीतमा आफ्नो सृजना भरिसकेका ख्यातिप्राप्त सर्जक मन्त्री कौशलले ल्याए सीता लामिछाने विकर्ण र सीता रणपालको साथमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। पवन परियारको संगीत संयोजनमा मन्त्री कौशलको मौलिक लय तथा शब्द सृजना भित्र सीता लामिछाने विक र सीता रणपालको सुमधुर स्वर साथै पवन परियारको निर्देशन र सुरेश पाण्डेको कोरियोग्राफीमा दीपा रणपाल अनि सुमी बखाती लगायत थुप्रै कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा मन्त्री कौशल सीता लामिछाने विक र सीता रणपालको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। मन्त्री कौशल अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह र सुझावका लागि लोकप्रिय सर्जक मन्त्री कौशल मोबाइल नम्बर 9841।

करिब 7 वर्ष अगाडि उनले ल्याइन् माइत छँदाको कथामा तीज गीत माइती। पुनः अहिले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित। तीज गीतमा हुनुपर्ने सामाजिक यथार्थ परक स्वाद। उषा केसी पोखरेलको प्रस्तुति घर घर। दीपक विकको संगीत संयोजनमा मंगल विकको लय अनि मंगल विक र उषा केसी पोखरेलको शब्द सृजना भित्र उषा केसी पोखरेलको सुमधुर स्वर साथै मंगल विकको निर्देशनमा अञ्जली तामाङ, नेत्रजी पन्त, शकुन्तला देवकोटा पाण्डे, गेविका पन्त, प्रिय प्रसाद पन्त, तारा बन्जारा अनि प्रमिला पाण्डेको आकर्षक म्युजिक भिडियो अभिनयमा उषा केसी पोखरेलको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति घर।

उषा पोखरेल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सामाजिक यथार्थतालाई चित्रण गर्दै नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री बा। विश्वास नेपालको संगीत संयोजन एवं लय सृजना र प्रेम जैरू अनि समीर आचार्यको शब्द सृजना भित्र समीर आचार्य इक्सल सञ्जाल अनि विश्वास नेपालको सुमधुर स्वर साथै शेर साउथको निर्देशनमा रवि कार्की इक्सल सञ्जाल अनि शेर साउथको आकर्षक म्युजिक भिडियो अभिनय लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री।

आचार्य डिजिटल म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत सङ्गीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

सञ्जय श्रीपालको संगीत संयोजनमा सुनिता गुरुङ अनि अमृता तामाङको सुमधुर स्वर साथै नवीन श्रेष्ठको निर्देशनमा हिउँवाला गौतम, सन्ध्या सुवेदी, रामशरण श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता गुरुङ, कल्पना तामाङ, अम्बिका पाण्डे, राज लामा, फिल्म मगर, आयुषा गुरुङ, सपना गुरुङ, एकमाया गुरुङ र बाल कलाकार अंशु नगरकोटीको मन छुने म्युजिक भिडियो अभिनयमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित सुनिता गुरुङको तीज विशेष लोक सांगीतिक कोशेली मेरी आमा।

नमस्कार है मित्रहरू, नमस्कार, सबै सबैलाई स्वागत छ कार्यक्रम लोक चौतारीमा। देशका धेरै रेडियो स्टेसनको तरङ्ग मार्फत यहाँहरूमा आज प्रस्तुत हुनका लागि म कार्यक्रम प्रस्तुता राजु बोहरा आज पनि जुटेको छु। टेक्निकल बाटोमा यति बेला रेशमा नेपाली बहिनी, केशव लामा, ज्ञान गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण चौगातमन, प्रगति गिरी, क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी, आरजे प्रवीण विवश साई, राधिका साई, खिमा बोहरा, सुनिल मण्डेल, गणेश ओली, सङ्गीता राईजी, हिक्मत नेपाली अनि कमल दितालजी हाम्रो साथमा हुनुहुन्छ। तपाईँहरूले पनि यति बेला प्रस्तुति कतिखेर होला र सुनौला, आनन्द लिउँला भनेर प्रतीक्षा गरिरहनु भएको थियो भनेदेखि अब प्रतीक्षाको घडी समापन भइसकेको छ। यहाँहरूले सुनेर अनि हेरेर हामीलाई साथ दिनुहोला, हेर्न सक्नुहुनेछ सङ्गीत सरोवर मिडियाको लाइक पेज अन्तर्गत, रेडियो तहल्काको लाइक पेज अन्तर्गत, रेडियो धनकुटाको लाइक पेज अन्तर्गत पनि यहाँहरूको साथ मिल्नेछ भन्ने पूर्ण विश्वासको साथमा आज पनि म यहाँहरूको मनोरञ्जनका निमित्त हाजिर छु। शुक्रबारको श्रृङ्खला हो, हरेक शुक्रबारको श्रृङ्खला भनेको यहाँहरूको रोजाइ अन्तर्गतका विभिन्न लोक भाकाहरू हामी सुनाउने गर्दछौँ। रसुवा, नुवाकोट, धादिङ त्यस क्षेत्रमा गएका त्यो भीषण बाढीका कारणले क्षति पुगेको त्यो आलो घाउ अझै पनि सुक्न सकेको छैन, यद्यपि रमाउन सिकिरहेका छौँ, सिकाइरहेका छौँ, यहाँहरूलाई मनोरञ्जनको वातावरणमा रुमल ल्याएर त्यो क्षणलाई भुलाउने प्रयास पनि हाम्रो रहेको छ। सुनेर साथ दिनुहोला है, आज पनि सम्पर्क गर्नुहोला, आफूलाई मनपर्ने भाका रोज्नको लागि 01477-0136 यो पनि मैले अनुरोध गरेँ। यो अनुरोधको साथमा आज कुशी औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा प्रीतिकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाइरहेका छन् र यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखिलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता पनि रहेको हामी पाउँदछौँ। र सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि सम्पन्न गर्नुभएको धार्मिक विश्वास रहेको छ। आजको दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृ कार्यमा प्रयोग गर्ने पनि गरिन्छ। यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिने चलन पनि रहेको छ। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ। यसैले आजको औँसीलाई गोकर्ण औँसीको नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्ने घुइँचो पनि लाग्ने गर्दछ। मैले आज यो कुशी औँसीको विषयमा संक्षिप्त जानकारी यहाँहरूमा आज प्रस्तुत गरेँ। यो जानकारी प्रस्तुत गरिसकेपछि अब प्रस्तुतलाई सङ्गीतमय बनाउनुपर्छ र लिँदैछु म कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप। कुन भाका प्रस्तुत गरौँ? मैले आजको प्रस्तुतिमा यो बुबाको मुख हेर्ने दिनको विशेष गीत नै बजाउँ कि भनेर चाहिँ सोच बोकेर स्टुडियोभित्र छिरेको छु। त्यसैले म सुनाउँदैछु कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप। तपाईँ धेरै मित्रहरूलाई केन्द्रित गर्दै गर्दै एउटा बुबा आमाको अटल मोहले भरिएको एक भाका, त्यो भाका प्रस्तुत गरिसकेपछि यहाँहरूको सहभागिता प्रस्तुतिमा अटाइनेछ। सम्पर्क गर्न सक्नुहुनेछ 01477-0136 भन्दै यति बेला लिएँ मैले कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप। भगवान् भण्डारीको आमा बाबा दस धारा दुधको भारा तिर्न सकिन, भगवान् भण्डारीको स्वर लय शब्द भगवान् भण्डारीको नै रहेको छ। हामी सुनाउँछौँ कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यो भाका। त्यसपछि भने यहाँहरूको सहभागिता अटाएर यहाँहरूको रोजाइ अन्तर्गतका भाकाहरू प्रस्तुत गरौँला नि है। सम्पर्क गर्ने प्रयास गर्नुहोला ल।

0: वर्षभरि के खायो के लायो भोकै हुनुहुन्छ कि त्यो ख्याल समेत नहुने, अनि यो सामाजिक सञ्जालको माध्यमबाट वर्षको एक दिन फोटो फेसबुकमा टाँसेर साँच्चै बुबालाई स्मरण गर्दै हुनुहुन्छ भनेदेखि त्यो जाति हुँदैन है। सबैलाई मैले यही अनुरोध गरेँ, यही शब्द राखेँ, आफूलाई जन्मदिने बुबा आमाप्रति सधैँ नतमस्तक भएर आफ्नो कर्तव्य कसैले पनि नभुलौँ। यो भनाइका साथमा यदि बेला एक मित्र आउनु भएको छ सम्पर्कमा आफूलाई मनपर्ने भाका रोज्नको लागि, म उहाँलाई बोलाउँछु। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार हजुर। नमस्कार। सङ्गीतिक अभिवादन र रेशमा बहिनी लगायत संसारभरिका रेडीमा सहायता गरिरहनु सबैको घर घरमा पुर्याइरहनु हुने प्रस्तुत अनि टेक्निसियन मित्र विशेष राजु सर, विशेष हाम्रो रेडियो मिरमिरे लोकसरकारीलाई एकदमै नमन, सम्पूर्ण बुवाहरूलाई र हजुरलाई म यही भन्न चाहन्छु, जिउँदो भगवान् हामीले ढोग्ने गरौँ, जिउँदो भगवान् हामीले पुज्ने गरौँ, शरीर छँदै श्रद्धा र सम्मान गर्ने गरौँ। ढलेर गएपछि त केही पनि हुँदैन, ढलेर गरेपछि त बोल्न पनि पाइँदैन, जब रहन्छन् तब हामीले माया र ममता गरौँ, जस्तो त्यसै गरी सम्मान गरौँ। तर बाबा आमालाई मन दुख्ने चुटिला वचन कहिले नबोलौँ। जन्म दियौ बाबा यो धरतीमा, हुर्काई बढाई गर्यौ मलाई, बोल्न सिकायौ र औँला समाती हिँड्न सिकायौ र मलाई कख लेख्न सिकायौ, पाठशाला जाने बाटो देखायौ, अमला समातेर तिम्रो पढाइ यहीँ छ भने पाठशालाको ढोका देखायौ बाबा। तर पनि बाबा तिमीलाई मैले तिमीले हजुरले गरेको जस्तो, तपाईँले गरेको जस्तो सम्मान मैले गर्न सकिनँ, प्यार सम्मान र माया गर्न त सकिनँ होला, तर बाबा

0: मलाई बोक्यो चाहिँ तपाईँलाई बोक्न त म सक्दिनँ, मलाई बोक्यो चाहिँ तपाईँलाई बोक्न त म सक्दिनँ, तर पनि यति भन्छु मेरो बाबा बोल्ने देउता हो र मेरो बाबालाई म सधैँ श्रद्धा सम्मान गर्छु, कहिले पनि म टाढा गर्नै छैन। हिजो मैले जे गरेँ बाबा जे बोले मलाई क्षमा गर्नुहोस्, कि तपाईँ मेरो भगवान हुनुहुन्छ, भगवान्ले त मेरा गल्तीलाई क्षमा गरिहाल्नुहुन्छ नि, होइन र बाबा? म कहिल्यै दुःख दिने छैन, कहिल्यै चोटिला वचन बोल्ने छैन, यो प्रण गर्छु म बाबालाई बाँचुन्जेल श्रद्धा सम्मान गर्छु। अरूले जस्तो काहीँ तुच्छ वचन गरी वृद्ध आश्रम राख्ने छैन, अरूले चाहिँ तुच्छ वचन गरी वृद्ध आश्रम राख्ने छैन, यति सक्नुहुन्छ भने तपाईँले राख्नुभएको वृद्ध आश्रमको बाबा आमा घरमा ल्याएर राख्नुहोस् र श्रद्धा र सम्मान गर्नुहोस्, तपाईँको क्षमताले जति सक्छ त्यति गर्नुहोस्। बाबा तपाईँ बोल्ने देउता हो, बाबा मेरो सबैभन्दा देउता एउटा मेरो बाबा हो, मेरो भगवान हो, मैले यसरी पुज्छु बाबा, तर मलाई मैले गरेका घटी गर्नुलाई क्षमा गर्नुहोस् र मेरा गल्तीलाई अबदेखि कहिल्यै पनि गल्ती नठहराउनुहोस्, मैले अब गल्ती गर्ने छैन, यो प्रण गर्छु। हामी सबैको बाबा बोल्ने देउता हो, यदि देउता खोज्छौँ भने बाबा आमामा खोजौँ। बाबा अबदेखि म घन्टी बजाएर पूजा गर्नु आरती गर्नु पहिला म तपाईँलाई तातो पानी खाने चिसो पानी के खाने बाबा तपाईँ कस्तो छ भनेर सोध्ने गर्छु, कि त्यो नबोल्ने देउतालाई घन्टी बजाउन अगाडि बोल्ने देउतासँग म बातचित गर्छु, बाबा मेरो बोल्ने देउता हो, बाबा संसारमा एउटा हो, बोल्ने देउता हो, फेरि पनि नमस्कार सर।
1: निकै मिठो गहन भनाई र भाव सुनाउनु भयो दीपिकाजी। कर्तव्यभित्र साँच्चै यो पनि पर्छ कि अहिले हामीले बाबालाई सही ढङ्गले चाहिँ हेरचाह आफ्नो जिम्मेवारी वहन गऱ्यौँ भनेदेखि त्यही पाठ हाम्रा छोराहरूले पनि सिक्ने हो, होइन? पुस्ता हस्तान्तरण हुने हो, आफूले पनि आफ्ना लालाबालाबाट त्यस्तै किसिमको मोह प्राप्त गरिन्छ भनेदेखि आफ्ना बाबाप्रति सधैँ नतमस्तक रहौँ, सम्मान गरौँ, आफ्नो कर्तव्य निभाउँ, यही नै भन्छु म पनि।
0: एकदमै एकदमै, किनभने अब यो मैले क्षमा मागेँ मेरो बाबासँग भने सबैले यसरी क्षमा माग्नु पऱ्यो। हिजो अस्ति अन्जानमा हामीले गल्ती गऱ्यौँ होला, चोटिला वचन बोल्यौँ होला, होइन? अब आजदेखि नबोलौँ न, बाँकी रहेको दिनमा उहाँहरूलाई माया गरौँ न। हामीले बोलेका खराब शब्द चोटिला वचनहरू उहाँहरूले भुल्दिनुहुन्छ, किनकि उहाँहरू त त्यो जस्तो सुकै हरेक धाम गए पनि, इन्डिया गए पनि, गोवा गए पनि, जहाँ गए नि, तर आफ्नो बाबाआमालाई मेन देउतालाई छोडेर कता कता खोज्न हिँड्छौँ हामी, नबुझेर धर्म गर्न हिँडेको रे, तर बाबाआमालाई रुवाएर म जान्छु पनि नभनी हिँडिएपछि त्यो बाबाआमा रोएपछि हामीले कहाँबाट धर्म पाउँछौँ? हामीले बुझेनौँ होला, मैले नि हिजो अस्ति बुझिनँ होला, पहिला बुझिनँ होला, केही भने कि मलाई गाली गर्नुभयो भनेर ठुलो शब्द गरेँ होला, तर अब म बुझ्ने भएँ, केही वर्षदेखि जब बुझ्ने भएँ तब म कहिल्यै यस्ता वचनहरू मेरो मुखलाई आफूले बन्द गर्छु र हामीलाई मनमा लागेको नराम्रा कुराहरू बन्द गरेर पेटमा घाँटीबाट निल्यौँ भने जब बाबाआमाले सुन्नुहुन्न नि खराब बोलीहरू, तब उहाँहरू मेरो बच्चा भनेर कति माया गर्नुहुन्छ, उहाँहरूको हाम्रा हरेक कुराहरू माफ गरिदिनुहुन्छ। जुन तपाईँले गीत बजाउनु भयो नि, एकदम धन्यवाद राज सर, यो समय सन्दर्भ तपाईँले कति धेरै गीत बजाउनु भयो, यो गीतले नि भावुक बनाउँछ हरेकलाई। बाबाआमा मात्रै हुन्छन्, छोराछोरी विदेशमा हुन्छन्, तर पनि माया दर्शाउन चाहिँ सकिन्छ कि म त्यहाँ छैन तर हजुरसँग म छु है, मसँगै हजुरहरू हुनुहुन्छ म त हजुरसँग छु भनेर यति बोलिदिनु भयो भने बाबाआमालाई केही खानु पर्दैन जस्तो मलाई लाग्छ, होइन सर? यो नै ठुलो शब्दमै ठुलो शक्ति हुन्छ, शब्दले नै सबै कुराहरूलाई नराम्रालाई हटाएर राम्रा राम्रा परिवर्तन गराउँछ र गीत चाहिँ मैले रमाइलो रोजेको छु। यस्तो दुःख पोख्दै गर्दा किन दुःखी गीत सुन्ने, हजुरले एकदमै यो सुन्नै पर्ने र जसले सिर्जना गर्नुभयो गाउनुभयो उहाँहरूलाई एकदम सम्मान छ मेरो पनि भन्दै।
1: अब यहाँलाई चाहिँ कुन भाका सुनाउँ? यहाँको रोजाइमा चाहिँ कुन भाका
0: सुनाउँ?
1: म त्यो गीत बजाउँछु, त्यो गीत मार्फत यहाँको स्मरण कसको हुन्छ?
0: सर्वप्रथम त मेरो बाबा, सबै बाबाहरूलाई एकदम श्रद्धा स्वरूप सम्मान छ उहाँहरूलाई। जम्मा आज बाबाको मुसेर्ने दिन, महत्त्वपूर्ण दिनमा हाम्रो बातचित पनि हुन पाएको छ। मेरो बाबा लगायत सम्पूर्ण बाबाहरूलाई एकदमै सम्मान छ, उहाँहरूको सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगति, स्वास्थ्य सधैँ सफल रहोस्, परिवारमा मिलमिलाप, हजुरलाई पनि धेरै धेरै शुभकामना राज सर, होइन? सम्पूर्ण बाबाहरूलाई यो गीतमा रमाउनु होला एकछिन भयो भने भन्न चाहन्छु। अनि जो आज धेरै वृद्ध आश्रमबाट आमा बुवा रोएको देखिन्छ, तर त्यस्ता कोही छोराछोरी हुनुहुन्छ भने आजबाट ल्याएर घरमा राख्ने गर्नुहोस्। वृद्ध आश्रम पनि खाली होस्। वृद्ध आश्रम भनेको छोराछोरी नहुनेको लागि, कुनै जन्म आमा बाउ नबनेकाको लागि मात्रै हो, तर जब आमा बाउ बन्नु भएको छ नि उहाँहरूको लागि वृद्ध आश्रम होइन घर हो। मन्दिरमा राख्नुहोस् बाबा आमालाई, तर वृद्ध आश्रमलाई, वृद्ध आश्रममा सुख हुँदैन। तपाईँको पैसाले मेरो पैसाले के पनि गर्दैन बाबा आमालाई, र मलाई पनि गर्दैन तपाईँलाई पनि गर्दैन। जब बाबा आमालाई तपाईँले घरमै ल्याएर तपाईँको क्षमता अनुसार दिनुहोस्, क्षमता अनुसार लाउन दिनुहोस्, क्षमता अनुसार आफ्नो बुद्धि अनुसार तपाईँले सम्मान गर्नुहोस्। त्यो नै सबभन्दा ठुलो कुरा हुनेछ भन्दै आज म कसैको नि नाम लिन सम्पूर्ण बाबाहरूलाई सम्मान र सबैलाई शुभकामना। गोकर्णे औँसी, खुसी औँसी होइन, यो सबैको सबैलाई शुभकामना, आमाहरूलाई पनि शुभकामना, दिदी बहिनी दाजुभाइ आमा बुबा साथी सङ्गी सबैलाई यो गीत सम्मान गर्दै म कसैको नाम नलिकन सम्पूर्ण बाबाहरूलाई आमाहरूलाई साथी सङ्गीलाई भन्दै हजुरहरूलाई भन्दै यो यहाँबाट अहिले हजुरबाट ओझेल परे नमस्कार।
1: हस् त नमस्कार। उहाँसँग बडो सान्दर्भिक कुरा भयो, हामीलाई आवश्यक पर्ने चेतनाका कुराहरू गऱ्यौँ हामीले। त्यसैले अर्को कल म कार्यक्रमको मध्यान्तर पश्चात मात्रै लिन्छु, अलि लामै कुरा भयो ठिक छ, तर सान्दर्भिक कुरा थियो, आवश्यक पर्ने कुरा थियो, सामाजिक रूपमा फैलाउनु पर्ने कुरा थियो। यहाँलाई धेरै धेरै धन्यवाद छ दिपिकाजी। र यति बेला बाबुकृष्ण परियार र शान्तिश्री परियारको स्वरलाई म अगाडि सार्छु। लय बाबुकृष्ण परियारको शब्द विजयचन्द दर्पणको रहेको छ। यतिखेर म यो जुनेली बोलको भाका यहाँहरूको मनोरञ्जनका निमित्त प्रस्तुत गर्दै यहाँहरूको ध्यान केन्द्रित गर्छु कार्यक्रमको मध्यान्तरतिर।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित संगम विश्वकर्माको संगीत संयोजनमा लोकप्रिय गायक तथा सर्जक प्रदीप बराइलीको लय अनि अमरदीप विशीको शब्द सृजना भित्र प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास, एसके इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी र दिलु विशीको सुमधुर स्वर तीज विशेष लोक सांगीतिक प्रस्तुति रन्काई देऊ मादलु रिनिनी सुभाष नेपालीको निर्देशन तथा शारदा रोकाया अनि अमृत लोपचनको कोरियोग्राफीमा तीज विशेष लोक सांगीतिक कोशेली रन्काई देऊ मादलु

0: प्रदीप बराइली युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।
1: यसपालिको तिजमा त आफ्नै हुनेवाला सँगै नाच्न जाने हो।

सम्पूर्ण हिन्दू नारीहरूको वर्षभरिको थकाई भुलाउन लिएर आए लेखनाथ आचार्यले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच।

नेपालको संगीत संयोजनमा लेखनाथ आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको सुमधुर स्वर साथै स्मृति तिमल सिन्हा गुरुआमाको निर्देशनमा निर्मल छेत्री अनि कविता न्यौपानेको जोसिलो नृत्य सहितको अभिनयमा लेखनाथ आचार्यको तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच

0: लेखनाथ आचार्य युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आज मन यसै चञ्चल भएको छ। ए निर्मला, के जादु चलायौ है?

नेपाली मौलिक लोक संगीतको जगनार्थ दर्जनौ गीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला निर्मला तामाङको संगीत संयोजनमा सबिनराज सेन्चुरीको लय अनि सबिनराज सेन्चुरी र राज बराइलीको शब्द सृजना भित्र सबिनराज सेन्चुरी राज बराइली शारदा रसाइली अनि अभिराज सेन्चुरीको सुमधुर स्वर साथै हमेश श्रेष्ठको निर्देशन एवं निरुता लामाको कोरियोग्राफीमा निरुता लामा अन्जिता बस्नेत मनिष रामदाम अभिराज सेन्चुरी अर्जुन हुमागाई तीर्थ सेन्चुरी र बिन्दास कार्की माधवको अभिनय सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला।

0: सबिनराज सेन्चुरी युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आफ्नै गाउँठाउँमा पुगेर यसपालिको तीज मनाउने त रहरमा नै सीमित हुने भयो। जे होस्, परदेशमै भए पनि यसपालिको तीजमा खुबै रमाइलो गरिन्छ।

आफ्नै कला र संस्कृतिको जगेर्नाथ परदेशमा रहनुहुने कलाकारहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ चेन रेकर्ड्स प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। पवन परियारको संगीत संयोजनमा सूर्य कुमार बोहराको लय अनि सूर्य कुमार बोहरा र सीता स्मृति राईको शब्द सृजना भित्र प्रतिभावान गायक तथा सर्जक सूर्य कुमार बोहरा र दीपिका बैम्बु मगरको सुमधुर स्वर साथै पंकज शंकरको निर्देशनमा निरा तामाङ पूजन कोइराला लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चेन रेकर्ड्सको प्रस्तुति तीज विशेष लोक सांगीतिक प्रस्तुति सिरैमा सिरफुल। चेन रेकर्ड्स युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष रामचन्द्र घिमिरेकी अर्धाङ्गिनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश कार्य समितिकी महिला उपाध्यक्ष चन्द्रकला घिमिरे र उनै दम्पतिकी सुपुत्री प्रीति घिमिरेको प्रस्तुति नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित तीज विशेष साङ्गीतिक प्रस्तुति तीजैको बेलामा।

0: म गायक दिनेश काफ्ले तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरिमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी।
1: फेरि पनि स्वागत छ मित्रहरू, यहाँहरूले यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा रहेँ भने टेक्निकल पाटोमा फरक फरक सञ्चार क्रियाबाट फरक फरक साथीहरू हुनुहुन्छ। आज हामीले यहाँहरूको रोजा अन्तर्गतका भाकाहरू प्रस्तुत गरिरहेका छौँ। आज बुबाको मुख हेर्ने दिन खुसी औँसी पनि हो। यो समयमा तपाईँहरू सबैले आफ्ना बुबाको मुख हेरिसक्नुभयो होला। यो चाडबाडको नाममा एक दिन मात्रै त्यो रौनकताभित्र प्रवेश नगरौँ है, देखासेखी नगरौँ है, आफ्नो कर्म नभुलौँ, आफ्नो कर्तव्य नभुलौँ है, वर्षभरि पनि भन्दै यहाँहरूका रोजाइ अन्तर्गतका भाकाहरू पनि मैले प्रस्तुत गरिरहेको छु। 01477 0136 टेलिफोन सम्पर्क गर्न सक्नुहुनेछ। अहिलेलाई एक मित्र आउनु भएको छ, म उहाँलाई पनि बोलाउँछु है। कहाँदेखिको हुनुहुन्छ? हेलो
2: भाइ, नमस्कार।
1: नमस्कार भाइ, नमस्कार। यो आवाज अलि अलि ग्यापमा मैले सुन्दैछु कि कसो हो?
2: हजुर हजुर, फेरि भन्न त एकचोटि अलिक ठ्याक्कै बुझिनँ है मैले।
1: अलि धेरै पछि कुराकानी गर्दैछु यो आवाजसँग मैले, होइन?
2: हजुर हजुर, एकदम अवश्य पनि दाइ, धेरै पछाडि दाजुभाइको कुराकानी हुँदैछ भनौँ है त दाइ।
1: नेपाल आउनुभयो?
2: नेपाल आइसकेँ दाइ म।
1: अहो, अनि बसाइ कहाँ छ त है अहिले?
2: बसाइ मेरो पुरानै ठाउँतिर यता कलङ्कीतिरै भन्नुपर्छ दाइ।
1: ए, नाम भनिदिनुहोस् एकचोटि आफैले।
2: म निरोज सेवा बोल्दैछु दाइ, कलङ्की।
1: हो हो, त्यही त, धेरै समयपछि हामीले कुराकानी गर्न पाएका थियौँ। यो आवाज सुनिरहँदाखेरि प्रवासबाट पनि हो जस्तो पनि लागेन। कहिले कहिले फर्किनुभयो भन्ने पनि म अन्यलमा थिएँ। कहिले फर्किनुभयो नेपाल?
2: म धेरै भइसकेँ दाइ, अलिकति थोरै व्यस्त पनि भएँ आउने बित्तिकै, होइन?
1: हजुर,
2: अलिकति आउने बित्तिकै हजुरहरू मार्फत जोडिन पाइनँ, एकदम दुःखी पनि छु। आज धेरै समय पछाडि हजुर मार्फत एक आवाजमा आवाज मिसाएर कुराकानी गर्नु पनि पाएँ, एकदम धेरै खुसी पनि छु भनौँ है त दाइ।
1: निरज, अब कहिले फर्किनुहुन्छ कि नै?
2: म फर्किन चाहिँ फर्किन्छु दाइ, त्यहीँ चाहिँ होइन, अब सायद अन्य काममा हुन्छ कि अब अर्को देश हुन्छ भन्ने तरिकाले म त्यहाँबाट चाहिँ एकदम फिनिस भएर आएको भनौँ है त।
1: ए ल, ठिक छ, कोसिस गर्दाखेरि अन्य कतै राम्रो कामको लागि राम्रो मुलुकतिर पाइएला नि।
2: हजुर, कोसिस जारी छ भनौँ है त दाइ।
1: ल ल, ठिक छ, त्यसो भए अनुकूल मिल्दाखेरि भेटघाट पनि गर्नुपर्छ। हामीले सँगै चिया खाएका ती पलहरू मैले बिर्सेको छैन निरज, धेरै सम्झिरहेको छु।
2: हजुर त, एकदम अवश्य पनि मैले पनि सम्झिरहेको छु, बिर्सेको छैन। ती दिनहरू फेरि छिट्टै आउनेछ भने एकदम आशामा छु है त म चाहिँ।
1: अनि भन्नुहोस्, आज निरजलाई हामीले कुन भाका सुनाउँ होला नि?
2: आज चाहिँ अब दिपिका दिदीको कुरा सुन्दा पनि अलिकति म भावुक पनि भएँ, होइन?
1: हो त,
2: दिदीलाई एकदम धेरै धेरै सम्झिन पनि चाहेँ। अब भावुक म अब के भावुक गीत सुन्नु भनेर मैले चाहिँ अलिकति रोमाञ्चक गीतै रोज्न चाहेँ। यो साली राम्री मेरै भन्ने गीत बजाइदिनुहोस् न है भाइ।
1: हुन्छ ल, मैले त्यो गीत तयार गरिसकेको छु। यो तिज गीत नै हो, अब तिज आउन लागेको छ, तिज गीत सुन्नुको मजा पनि अलग हुन्छ। ठिक छ, म बजाउँछु यो गीत मार्फत निरजको सम्झना कसलाई हुन्छ। हस्, नमस्कार। छोटो मिठो रूपमा सबैलाई सम्झना व्यक्त गर्नुभयो। कति भावुक बन्ने, कति दर्दनीय अवस्थामा आफ्ना जीवनहरूलाई अगाडि बढाउने रमाइलो गीत पनि सुनाउन सुनाउन भन्ने हिसाबले निरज प्रस्तुत हुनुभयो र उहाँले साली राम्री मेरो यो गीत रोजाइमा पार्नु भएको छ। अब म यही गीत बजाउँछु अनि फेरि यहाँहरूको कल रिसिभ गरौँला है। धेरै मित्रहरूको चाहना आफ्ना रोजाइका गीत मात्रै सुन्ने पनि हुनसक्दछ, अहिलेलाई टेलिफोनमा कोही आउनु भएको छैन, त्यसैले म यो साली राम्री मेरै यो भाका नै यहाँहरूको मनोरञ्जनका निमित्त प्रस्तुत गरिहाल्छु।

0: यस गीतको साथमा फेरि पनि यस्तै गीतलाई रोजाइ आउला। सम्पर्कमा हुनुहुने मित्रलाई म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो
1: हेलो, नमस्ते राज सर।
0: नमस्ते आशिष, के छ खबर? अनि आज गाउँतिर पालिएन है बुबाको मुख्य दिनमा? के बुबा यतै हुनुहुन्छ है? मेसो मिलेन, अब एकैचोटि दसैँमा जाने हो? अब धेरै छैन, जे होस् अहिले प्रविधिले निकै नजिक ल्याइदिएको छ। बुबा आमा छोरा छोरी नाता नातिनी सबै एकै ठाउँमा भए जस्तो है?
1: हजुर हजुर, एकदमै अब
0: त्यही त, त्यो अलि टाढा छौँ भन्ने अनुभूति नै हुँदैन, यो चाहिँ पक्का हो। पहिला पहिला परदेशमा हुने एउटा छोराको फोटो अथवा छोरीको फोटो हेर्नु पर्यो भनेदेखि महिनौ कुर्नु पर्थ्यो, हुलाकबाट कहिले आइपुग्नु हो त्यो पनि पत्तो हुँदैन थियो।
1: एकदमै
0: होइन, त्यो छेँड पो पार गरेर आएछौँ त हामीले।

0: एकदमै नि लाग्छ सर. पहिला पहिला अब रेडियोबाट गीतै सुन्नको लागि पनि चिठी पठाएर महिनौ
1: खोलेर त्यो क्षणको स्मरण तपाईँलाई छ, मलाई पनि छ नि.
0: एकदमै न, आफू स्कुल गएको दिनमा पो त्यति पाचन भयो कि होइन, यापत कुराहरू हुन्थ्यो.
1: त्यस्तो थियो समय. अहिले भन्ने बित्तिकै चाहिँ तपाईँका आवाज गुन्जिन्छन्, सन्देशहरू गुन्जिन्छन्, कति आनन्दको क्षणमा छौँ. तर कहिलेकाहीँ यसरी आनन्दको क्षणमा छौँ भनेर भनिरहँदाखेरि यी प्रविधिहरूलाई चाहिँ हामीले दुरुपयोग गऱ्यौँ कि भन्ने पनि लाग्छ. काहीँ कतैबाट चाहिँ अलिक दुरुपयोग भइरहेका हुन् कि भन्ने पनि आवाज छ क्या.
0: भन्ने कुराहरू
1: आफूले ज्ञान लिन पर्यो है. हो त हजुर. अनि आज आशिषलाई कुन भएका सुनाऊ है.
0: टिजेको माहौल थियो होला राजु सर, तर मैले गीतहरू त्यति धेरै अब याद अलि नभएको भएर मैले चाहिँ यो चरी महिना भन्ने एउटा गीत, यो नाच्न मन लाग्ने खालको गीत रहेछ, त्यो
1: गीत
0: सोचेको छु. सायद बस्छ पनि होला.
1: हुन्छ, म बजाउँछु बजाउँछु.
0: विशेष गरी हजुरलाई सम्झना गर्ने धेरै धेरै, हाम्रो प्राविधिक बहिनीलाई पनि धेरै धेरै सम्झना, रेडियो इन्टायर टिम अनि साथी भुवन सुन्दा अनि लगायत जति पनि सुनिरहनु भएको छ, मैले कसैलाई पनि बुझिया छैन यसैमा सम्झना सबै
1: हस्. उहाँ हुनुहुन्थ्यो आशिष नयन बस्नेत. उहाँले चरी महिना बोलको भाका रोजाइमा पार्नु भएको छ. यो भाका तयार भएको हो रेशमा बहिनी कन्ट्रोल रुममा रहेर बहिनीले कोसिस गर्दै गरेको अवस्था हो. अहिले त बहिनीलाई कसै कसैले म्याम भनेर पनि सम्बोधन गर्नुहुन्छ होइन. हाम्रो रेशमा म्यामलाई पनि सम्झना होइन, त्यो गरिरहँदाखेरि त्यस्ता सम्बोधन भइरहँदाखेरि होइन, मलाई पनि बहिनी भनेर भन्नु कि म्याम भन्नु, त्यो अन्यल भइरहन्छ. ठिकै छ ठिकै छ. जे जसो भए पनि हाम्रो आशिषजीले रोज्नुभएको गीतलाई हामी प्रस्तुत गर्नतर्फ केन्द्रित हुन्छौँ नै. यहाँहरूले सुनेर साथ दिइरहनु भएको छ, सुनेर साथ दिनुहोला भन्दै चरी महिना यो भाका यहाँहरूको मनोरञ्जनका निमित्त म प्रस्तुत गर्छु. तयार भइसकेको अवस्था छ, तर त्यही गीत पऱ्यो कि परेन, सम्भवतः त्यही गीत पऱ्यो नै जस्तो लागेको छ. चरी महिना, महिना चरी, यो नाममा चाहिँ धेरै गीतहरू रहेछन् युट्युबमा भन्दै यही गीत हुनुपर्दछ. म प्रस्तुत गरिहाल्छु तपाईँहरूका निमित्त. यो गीत प्रस्तुत गरिसकेपछि यहाँहरूको कल पुनः रिसिभ गरौँला.

0: हामीले प्रस्तुत गरेका सन्तोष परियार र सविता खड्काको स्वरले सजिएको यो भाका लय शब्द सन्तोष परियारको रहेको थियो। यो भाका प्रस्तुत गरिसकेपछि फेरि पनि सम्पर्कमा एक मित्र आउनु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो,
1: नमस्ते राजुजी।
0: नमस्ते नमस्ते, कहाँदेखि को बोल्नु भयो? सुवेदी प्रसाद राउत फर्पिङबाटै। कहाँ जानुभएको छ हौ आज? हजुर, ए औँसी भएर बुवाको मुख हेर्न जानुभएको छ घरतिर? ए ल ठिक छ, ले जहाँ भए पनि जहाँ पुगेर पनि हामीलाई सम्झना चाहिँ गर्नुहुन्छ, अत्यन्त खुसी लाग्छ कि यज्ञजीले। अनि यज्ञजीलाई आज हामीले कुन भाका सुनाऊ है? तपाईँ हतार हतार आउनुहुन्छ, गइहाल्नुहुन्छ, त्यसैले मैले भाका नै सोधेँ। फुल्यो अमला। ओहो, त्यही त, हतार हतार हुनुहुन्छ। को कसको सम्झना गर्नुहुन्छ यो भाका मार्फत? ल हस् त, यज्ञ राउत त हुनुहुन्थ्यो, हामीलाई फर्पुङबाट सम्पर्क गर्नुभयो। उहाँसँग कुराकानी गरिसकेपछि तुरुन्तै एक मित्रको आगमन हुन्छ भनेदेखि रोजाइ बिना सहमतिमा मात्रै नाम जोड्छु म। कोही आउनु भयो भने मेरो आग्रहलाई स्वीकारेर उहाँलाई बोलाउँछु। हेलो, नमस्ते। नमस्ते, नमस्कार हजुर, नमस्कार। कहाँदेखि को बोल्नु भयो हजुर? कमला मुखिया। के छ कमला, खाना खाएको हो?
2: खाना पनि खाएको, अनि यसो काँक्रा टिप्दै हजुरलाई ट्राई पनि गरेको, फोन पनि लागेको, अनि कुरा पनि गर्नु पाएको।
0: काँक्रा टिप्दै हो भने एउटा अर्ग्यानिक काँक्रा हामीलाई पनि पठाइदिनुहोस् न है।
2: एउटा मात्रै होइन, एक जोडै पठाइदिन्छु ल। कति छन् कति छन्? तर हिजो त हुरी बतासले पुरा सिकाइराखेको छ, आज बिक्री हुन्छ हाम्रो। गाडी आउनुहुन्छ, गाडीमा लाउनु पर्ने, त्यही भएर टिप्दैछु। फेरि के हुन्छ इलाममा थाहा छ? उनले पो धेर कमाउने कि मैले पो धेर बनाउने हुन्छ नि, त्यही माथि होडबाजी छ। टिप्दैछु भनौँ न, मुन्टा टिप्छ तर टिप्दै हजुरसँग कुरा गर्नु पाएँ, एकदम खुसी छु भन्नुभयो।
0: मैले कमलाको नाम मात्रै पढ्न पाउँथेँ, आज यसरी कुरा हुँदाखेरि मलाई झन् खुसी लाग्यो। खुसीभित्र एक बोरा काँक्रो पनि आउने भयो मलाई है। डल्ले खोर्सानी नुन पिनेर होइन टक्क चोप्दै झ्राप्प खानु पर्छ। ल ल कमला, पठाइदिनु ल। अनि अब म केही बेरमा फुल्यो अमला बोलको भाका सुनाउँछु। यो भाका मार्फत कमलाको तर्फबाट सम्झना को कसलाई है?
2: हुन्छ, सर्वप्रथम त विशेष गरेर हजुरको लागि मित्र यो फोन लाएर एकदम सहयोग पुऱ्याउनु हो भने हाम्रो आशिषलाई अब बस्ने गाना सुनेर फुल इन्जोय गर्नु है, मैले सुन्नु पनि पाएको छैन भन्न चाहेँ। अनि त्यही साथीहरूको नाम लिनुपर्दा हाम्रो पूर्वेली आकाश हुनुहुन्छ, धर्मराज ढकाल हुनुहुन्छ, राजभली मगर हुनुहुन्छ, बरिन चलचल हुनुहुन्छ, प्रकाश सिंह सुत्री हुनुहुन्छ, अनि हाम्रो लक्ष्मी छेत्री भूमिका राई, अनि हाम्रो सफिता पोखरेल पनि हुनुहुन्छ, निश्चल निर्मला वाली, लिम्बुरा सरसारा, अनि भारू सुजना मुखिया उर्मिला राईलाई धेरै धेरै सम्झना, कला लिम्बी हुनुहुन्छ, अनि त्यसै गरी लक्ष्मी छेत्री पनि हुनुहुन्छ, भनुभयो लक्ष्मी लक्ष्मी राई हुनुहुन्छ, नभए कमलाको आवाजमा
0: नमस्ते बाबाई। कमला मुखिया हुनुहुन्थ्यो भर्खरै हामीलाई सम्पर्क गर्नुभयो, उहाँले इलामबाट सम्झना गरिरहँदा इलामे सहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो, यो गीतको बडो याद आएको थियो। एक टुक्का गाउन लाउँ कि कमलालाई भन्ने पनि भन्दै

उहाँले इलामबाट सम्झना गरिरहँदा, इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो, यो गीतको बडो याद आएको थियो। एक टुक्का गाउन लाउँ कि कमलालाई भन्ने पनि।

0: टाइम चेक
1: यति बेला मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
6: नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पालिका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर

0: र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापा

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। स्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: Via TV, Via Secure, Ultra Boost अनि 24 hour service assurance का साथ अब तपाईको Vianet भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Vianet ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV. Vianet all good सम्पन्न इन्टरनेट. सम्पर्क नम्बर 01-597-0444 र 98-010-4641-0.
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश. घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ. सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ.
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ.
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ.
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ.
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ. आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ.
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ.
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ. पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ.
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ.
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ. मापदण्ड विपरीतका संरचना नबनाऊ.
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ.
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ.

0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौं। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौं। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौं। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौं। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौं। मौलिक पहिचानको संरक्षण गरौं। सार्वजनिक सम्पत्तिको संरक्षण गरौं। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: 14-15-14-15-14-15-14-15
6: बजारमा नयाँ कि थाइन नेपाल।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: टाइम चेक
1: यति बेला दिउँसोको एक बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै जगेर्ना गरौ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर कार्यालय गाउँ काठमाडौँ।
7: बिम्रो नेपालको पहिलो र सरकारी स्वामित्व बिमा कम्पनी जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै

0: लियौं।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं, मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
0: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
0: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौं।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं, मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
0: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 14
1: बजारमा नयाँ कि छैन।
0: नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
1: हो र दाइ।
0: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 डायल गर्नु पर्ने रहेछ नि त।
1: 14 15 14 15 14 15 14 15 मलाई पनि कण्ठै भयो दाइ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
4: ललितपुर महानगरपालिका वडा नम्बर 24 थापाखेलको आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाट

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
4: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
5: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
4: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
5: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
4: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
5: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
5: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
5: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
5: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
5: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: चेक
1: यति बेला दिउँसोको 2 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा सिरसाधै नै ठाडो नो कम्प्रोमाइज
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौ
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौं आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं मापदण्ड विपरीतका संरचना नबनाऊ
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ
7: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। पैदल यात्रीको अधिकारको सम्मान गरौ। फुटपाथ सधैँ खुल्ला राखौ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँ।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
5: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौ।
4: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
5: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
4: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
5: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
4: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
5: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
4: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
5: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 कार्यालय हाडी गाउँ काठमाडौँ।
6: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।

गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अमृत जङ महत, ललितपुर महानगरपालिका, वडा नम्बर 14 को कार्यालय, तिखे देवल, ललितपुर।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँ।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँ।
3: 14, 15, 14, 15, 14, 15, 14, 15
4: बजारमा नयाँ कि
5: छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14, 15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
4: हो र दाइ।
5: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14, 15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
4: 14, 15, 14, 15, 14, 15, 14, 15 मलाई पनि कण्ठै भयो दाइ।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। मा लक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
0: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीत

0: नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: टाइम चेक
1: यति बेला दिउँसोको 3 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षा झै नै ठाडो नगाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय फुलचोक ललितपुर।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनाश, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-45-68-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-46-30-310, 98-51-40-41-98, 98-41-25-59-57।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
9: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
8: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
9: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
8: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
9: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
8: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
9: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौं।
8: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं, मापदण्ड विपरीतका संरचना नबनाऊ।
9: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ।
10: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
11: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
10: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
11: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
10: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
11: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
10: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
11: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
10: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
11: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
10: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
11: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
10: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
11: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
12: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
13: हो र दाइ।
12: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
13: *1415 मलाई पनि कण्ठै भयो दाइ।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा।

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, ग्लास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फायर नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायोनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका

0: टाइम चेक।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा सिरसाधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पालिका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23

0: 14
1: बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
2: हो र दाई।
1: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 डायल गर्नुपर्ने रहेछ नि त।
2: 14 15 14 15 14 15 14 15
1: मलाई पनि कण्ठै भयो दाई।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खेलकुदको विकास सँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानु राजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अमृत जङ महत, ललितपुर महानगरपालिका, वडा नम्बर 14 को कार्यालय, तिखे देवल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज काठमाडौँ।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
3: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौ। मौलिक पहिचानको संरक्षण गरौ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौ। स्वच्छ, स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
4: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
3: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
4: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
3: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
4: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
3: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
4: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
3: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
4: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
3: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
4: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
3: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
4: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि सीता पाइला, काठमाडौँ।

0: Please, please forgive me. I love you both.
1: Police! Open door!

क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59।

0: चेक
1: यति बेला साँझको 5 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्ष धै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
6: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
5: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
6: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसलको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
7: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
8: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन मा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाउ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ सबै बाल बालिकालाई विद्यालय पठाउँ जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ मौलिक पहिचानको संरक्षण गरौँ सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश
2: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ
1: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ
2: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ
1: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ
2: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो फोहोर गाडीमा मात्र विसर्जन गरौँ
1: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ
2: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन् यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ
1: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ
2: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ
1: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ
2: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ
1: पैदल यात्रीको अधिकार सम्मान गरौँ फुटपाथ सधैँ खुल्ला
2: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ
3: बजारमा नयाँ कि छैन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नु पर्ने रहेछ त्यही भएर कण्ठ पारिराख्या
4: हो र दाई
3: त्यति मात्र हो र भाइ नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 ह्यास डायल गर्नु पर्ने रहेछ नि त
4: *14
3: मलाई पनि कण्ठै भयो दाई
5: नेपाल टेलिकम राष्ट्रको संचार एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
6: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
5: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
5: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
5: शर्तहरू लागू हुनेछन्
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटीभित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरको परि दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिका का सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर
1: गरौँ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र
2: हुने शुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँ
0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष अमृत जङ महत ललितपुर महानगरपालिका वडा नम्बर 14 को कार्यालय तिखे देवल ललितपुर
3: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर

0: समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

0: टाइम चेक
1: यति बेला साँझको छ बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्ष झै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नमस्कार, साँझ 6 बजेको मिरमिरे खबरमा तपाईँलाई हार्दिक स्वागत छ। खबरका साथमा उपस्थित छु म विभूषा नेपाल। यो समाचार तपाईँ रेडियो मिरमिरे 89.4 मेगाहर्जबाट र अनलाइनमा www.radiomirmire.com.np हेर्न सक्नुहुनेछ। अब खबर सुरु गरौँ मुख्य प्रसङ्गबाट। ग्रीन आर्मी विरुद्ध सर्वोच्चमा रिट, व्यापारीलाई थुन्ने होइन व्यापार गर्न दिने भन्दै निजी क्षेत्रसँग बालिनको 2 घण्टा संवाद, बादल र पोखरेलको प्रतिवेदनलाई मिलाएर एउटै बनाउने एमाले कार्यदलको निर्णय, सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छैन अर्थमन्त्री वागले, झण्डै 28 अङ्कले बढ्यो नेप्से कारोबार, रकममा पनि वृद्धि, र युएस ओपन 2026 उपाधिका लागि सबलेनका र रेबकिना भिड्दै।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
0: अब सुरु गरौ खबर विस्तारमा। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू सामराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। शुक्रबार दायर भएको रिटको पहिलो पेशी आगामी सोमबार तोकिएको छ। रिट निवेदकहरूले ग्रीन आर्मी नेपाललाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन्। निवेदन अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त संस्था ग्रीन आर्मी नेपाल नाममा दर्ता भएको छ। संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरेको छ। तर संस्थाले आफूलाई मिलिटरी इन्सपायर्ड संरचना भएको युवा संगठनका रूपमा प्रस्तुत गरेको, सदस्यहरूलाई क्याडेट, ब्रिगेडियर मार्सल र चीफ मार्सल जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको तथा वेबसाइटमा चीफ मार्सल, चेयरपर्सन र क्यान्डिडेट जस्ता पदनाम प्रयोग गरेको रिटमा उल्लेख छ। त्यसै गरी संस्थाले आर्मी शब्द प्रयोग गर्नुका साथै सैनिक शैलीको संरचना, सैन्य पदनाम, पोसाक, दर्जानी चिन्ह, बुट तथा रेडियो सेट लगायतका सामग्री प्रयोग गर्ने गरेको निवेदकहरूको दावी छ। यसबाट सर्वसाधारणमा उक्त संस्था नेपाली सेना वा राज्यका अन्य सुरक्षा निकायसँग सम्बन्धित संगठना भएको भ्रम सिर्जना हुन सक्ने रिटमा दावी गरिएको छ। रिटमा हालैको विपदमा ग्रीन आर्मी नेपालका सदस्यहरू नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक शैलीको पोसाक र दर्जनौ चिन्हसहित उद्धार तथा राहतमा खटिएको दृश्य सञ्चार माध्यम मार्फत सार्वजनिक भएकोले त्यो आपत्तिजनक रहेको उल्लेख गरिएको छ। यस घटनाले गैर सरकारी संस्थाको सैनिक प्रकृतिको पहिचान र राज्यका सुरक्षा निकाय बीचको सीमाबारे गम्भीर प्रश्न उठाएको निवेदकहरूको जिकिर छ। निवेदकहरूले यस्तो दृश्यले नागरिकमा सुरक्षा निकाय सम्बन्धी भ्रम सिर्जना गर्नुका साथै नेपालको राष्ट्रिय सुरक्षा, नागरिक पहिचान र राज्यका सुरक्षा संस्थाको विशिष्ट संस्थागत पहिचानमाथि समेत असर पार्न सक्ने तर्क गरेका छन्। रिट अनुसार नेपालको संविधानले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई संवेदनशील विषयका रूपमा ग्रहण गरेको छ। नेपाली सेना राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि एक संगठनका रूपमा रहने संवैधानिक व्यवस्था रहेको छ। संविधानको धारा 267ले राष्ट्रिय सुरक्षासँग सम्बन्धित नेपाली सेनाको संवैधानिक भूमिकालाई स्पष्ट गरेको छ। त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी संवैधानिक एवं कानुनी व्यवस्थालाई समेत आधार बनाउँदै निवेदकहरूले राज्यका सुरक्षा निकाय बाहेक अन्य कुनै गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना बनाएर सुरक्षा निकाय जस्तो देखिने गरी सञ्चालन हुनु कानून तथा संविधान विपरीत रहेको जिकिर गरेका छन्। रिटमा तीनवटा सरकारी सुरक्षा निकाय बाहेक अन्य संस्था वा समूहले सैनिक शैलीको पोसाक, दर्जा र दर्जानी चिन्ह प्रयोग गर्दा राज्यको संस्थागत पहिचान कमजोर हुने तथा नागरिकमा भ्रम पैदा हुने खतरा रहेको उल्लेख छ। रिटमा ग्रीन आर्मी नेपाललाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न विभिन्न सरकारी निकायबाट दिएको भनिएको अनुमति तथा सहमतिमाथि समेत प्रश्न उठाइएको छ। निवेदकहरूको दावी अनुसार गृह मन्त्रालय, रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उक्त संस्थालाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न अनुमति वा सहमति दिएको थियो। रक्षा मन्त्रालयले उक्त पोसाक नेपाली सेना तथा अन्य सुरक्षा निकायले प्रयोग गर्ने पोसाकसँग नमिल्ने भन्ने आधारमा सकारात्मक राय दिएको भए पनि व्यवहारमा उक्त संस्थाले प्रयोग गरेको पोसाक सैनिक शैलीको संरचना, दर्जा तथा सञ्चालनले सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित रहेको भ्रम सिर्जना गरेको रिटमा दावी छ। साथै भविष्यमा कुनै पनि गैर सरकारी संस्था वा स्थानीय निकायले सुरक्षा निकायको पोसाकसँग मिल्ने पोसाक, दर्जानी चिन्ह वा सैन्य पदनाम प्रयोग गर्न नपाउने गरी स्पष्ट कानुनी तथा प्रशासनिक मापदण्ड बनाउन समेत माग रिटमा गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अहिले सड़क पूर्ण सञ्चालनका लागि निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। 10 भदौ र त्यसपछि भोटेकोसी बाढीका कारण त्रिशुली नदीमा बढेको पानीको बहावका कारण सड़कको ठूलो हिस्सा त्रिशुलीमा बगेपछि अवरुद्ध बनेको राजमार्गलाई जोड्न भित्तातर्फबाट नयाँ डाइभर्जन निर्माण थालिएको हो। राजमार्गको नियमित आवागमन रोकिएको छ। यही बीचमा कृष्णभिरमा निर्माणको काम भने तीव्र गतिमा भइरहेको छ। दिनरात हेभी मेसिन परिचालन गरेर भित्ता काट्ने, माटो तथा ढुङ्गा हटाउने र नयाँ सड़कको स्वरूप तयार पार्ने काम भइरहेको छ। सड़क विभागले सकेसम्म छिटो डाइभर्जन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइरहेको छ। तर यही निर्माण स्थल भएर स्थानीयको दैनिकी पनि चलिरहेको छ। निर्माण कार्यका कारण सड़कमा हिँडुल गर्न सहज छैन, त्यसैले निश्चित अन्तरालमा निर्माणको काम केही बेर रोक्दै स्थानीय बासिन्दा तथा विद्यार्थीलाई सुरक्षित रूपमा बाटो पार गर्ने व्यवस्था मिलाइएको छ। मेसिन रोकिन्छ, मानिसहरू बाटो काट्छन् अनि फेरि निर्माणको काम सुरु हुन्छ। कुनै बेला गाडीको निरन्तर चापले व्यस्त रहने पृथ्वी राजमार्गको यो सड़क कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने प्रतीक्षा आफ्नै ठाउँमा छ। तर अहिलेका लागि यहाँ देखिने हरेक मेसिन काटिँदै गरेको हरेक चट्टान र निर्माण स्थल पार गर्दै गरेका हरेक स्थानीयले एउटै कथा भनिरहेका छन्, कृष्णभिरको बाटो चाँडै बन्दैछ। निर्माणमा खटिएका इन्जिनियरले एक साताभित्र तयार हुने गरी निर्माण कार्य भइरहेको बताएका छन्। निजी क्षेत्रको खस्कदो मनोबल र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र उद्योगी व्यवसाय बीच झण्डै दुई घण्टा गम्भीर छलफल भएको छ। सुरुमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै दुई घण्टासम्म तन्किएको हो। छलफलमा चौधरी समूह सीजीका विनोद चौधरी, आइएमए समूहका चन्द्रप्रसाद ढकाल, राजनीतिज्ञ एवं लिटल एन्जल्स एजुकेसन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवन कुमार गोल्यान सहभागी थिए। प्रधानमन्त्री बालेनले भाडबटेनी समूहका मीन बहादुर गुरुङलाई पनि छलफलमा डाकेका थिए, तर उनी भने स्वास्थ्य अवस्था ठिक नरहेकाले उपस्थित भएनन्। उद्योगी व्यवसायसँग छलफलको सबै चाँचोपाँचो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा व्यवसाय समेत रहेकी विदुषी राणाले मिलाएकी थिइन्। प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानून सम्बोधनदेखि नयाँ कानून निर्माणसम्म गर्न तयार रहेको बताएका थिए। सोही छलफलमा उनले अनाहकमा व्यवसायलाई धर पकड नगर्ने र ढुक्क भएर लगानी विस्तार गर्न आग्रह समेत गरेका छन्। निजी क्षेत्रले भोगिरहेको समस्या, लगानी स्थिति र त्यसलाई प्रवर्धन गर्ने विषयमा प्रधानमन्त्रीसँग राम्रो र गहिरोसँग छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा आइएमए ग्रुपका संस्थापक अध्यक्ष राम चन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार नीतिगत असहजताका कारण निजी क्षेत्रले भोगिरहेका समस्याको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ज्यूले एकदमै पोजिटिभ ढंगले कुन समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हामीसँग खुलेर छलफल गर्नुभएको छ। हामीले राखेका हरेक विषय तथा समस्यालाई सकारात्मक समाधानका उपायसहित आफै प्रस्तुत हुनुभयो। विद्यमान कानूनले समाधान गर्छ भन्ने त्यसैबाट नभए नयाँ ऐन कानून वा अभएका कानून फेरेर भए पनि निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्छु भन्नुभएको छ। सबै समस्यामा ओपन छलफल भएको छ, ढकालले भनेका छन्। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा संयोजक रामबहादुर थापा, बादल र महासचिव सिंह शंकर पोखरेलले प्रस्तुत गरेका दुई भिन्न प्रतिवेदनलाई एकीकृत गरी एउटै साझा दस्तावेज बनाउने निर्णयले पार्टीभित्र सकारात्मक र एकताको सन्देश दिएको छ। ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा फरक धारा र पृष्ठभूमिबाट आएका दुई फरक प्रतिवेदन टेबल गरिनुले पार्टीभित्र देखिएका वैचारिक दृष्टिकोण र प्राथमिकताका विविधतालाई स्पष्ट रूपमा राज्यको संगठनात्मक सुदृढीकरण र वैचारिक अनुशासनलाई केन्द्रमा राखेर आफ्नो प्रतिवेदन तयार पारेको भए भने महासचिव पोखरेलले पार्टीको नीतिगत निरन्तरता, सैद्धान्तिक स्पष्टता र आगामी राजनीतिक कार्यभारको व्यावहारिक कार्यान्वयनमा जोड़ दिएका थिए। प्रारम्भिक चरणमा यी दुई अलग दस्तावेजलाई लिएर विभिन्न कोणबाट बहस र छलफल भए पनि कार्यदलले तिनलाई विवाद वा ध्रुवीकरणको विषय बनाउनुको सट्टा दुवैमा समेटिएको सकारात्मक र आवश्यक बुदाहरूलाई मिसाएर एउटै वृहत प्रतिवेदन बनाउने बुद्धिमत्तापूर्ण निर्णय लिएको छ। निर्वाचनमा देखिएका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनलाई समेत आफ्नो प्रमुख कार्यदेश बनाएको यो कार्यदलको साझा प्रतिवेदनले आगामी दिनमा एमालेको संगठनिक सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी रणनीतिक दिशा तय गर्न अत्यन्तै महत्त्वपूर्ण र दूरगामी आधार तयार पार्ने विश्वास गरिएको छ। शरद ऋतुमा मनसालु हिमाल चढ्न अनुमति पाएका आरोहीहरू आधार शिविर पुग्न थालेका छन्। आरोहीहरू केही दिन यता गोर्खाको सामागाउँ हुँदै आधार शिविरतिर गइरहेका छन्। पर्यटन विभागका अनुसार यो वर्ष हिमाल आरोहणका लागि 35 आरोहण दलबाट 422 जनाले अनुमति लिइसकेका छन्। 313 पुरुष र 109 महिलाले यो वर्ष मनसालु आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ। मनसालु आरोहणको तयारी पनि सुरु भइसकेको छ। शेर्पा गाइडको टोलीले हिमालको चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी गर्ने काम थालिसकेको छ। चुमनुम्री गाउँपालिका एक सामा गाउँमा रहेको 8163 मिटर उचाइको मनसालु हिमाल किलर माउन्टेनको रूपमा पनि परिचित छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यो सिजनमा मनसालु आरोहण गर्ने विदेशीको संख्या अन्य हिमालको तुलनामा बढी छ। अर्थमन्त्री सोनी मुआग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताएका छन्। शुक्रबार अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 सम्बोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। सरकारले राष्ट्र बैंकले बनाउने मौद्रिक नीति परिचय पत्र तथा परिपत्र तथा निर्माण निर्णय क्रममा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने उनले बताए। सरकारले अर्थ सचिव मार्फत राष्ट्र बैंकलाई दबावमा राख्ने भन्ने भ्रम नराख्न पनि उनले आग्रह गरे। उनले नेपाल राष्ट्र बैंकको गभर्नर पद शक्तिशाली रहेको बताए। अर्थ सचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्रै रहने उल्लेख पनि गरे। सरकारको बजेटको मर्म अनुकूल मौद्रिक नीति आउनुपर्ने व्यवस्था स्थापित अभ्यास भएको र बजेटमै त्यस सम्बन्धी व्यवस्था हुने उनले बताए। उनले भने अर्थ सचिवले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन। अहिले गभर्मेन्टले एकदमै धेरै हस्तक्षेप गर्छ कि भन्ने खालको भाष्य खडा गर्न खोजिएको छ। यथार्थमा त्यस्तो छैन। गभर्मेन्टको बजेट कुन मर्मबाट आयो र बजेटमा नै लेखिएको हुन्छ कि यो बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति आउनेछ भनेर मैले बोलेको छु वक्तव्यमा। यो हाम्रो स्थापित प्र्याक्टिस हो। फिस्कल र मनिटरी पोलिसीको अर्डिनेट हुन्छ र त्यो कोअर्डिनेट गराउने सेतु ब्रिज चाहिँ अर्थ सचिव हुन्छ। उसले त्यहाँ गएर भाँजो हाल्ने, भिटो लगाउने, गभर्नरको चाहिँ उल्ट्याउने गर्ने भन्ने त्यो अहिलेसम्म भएको पनि छैन। त्यो हुँदा पनि हुँदैन। तर गभर्मेन्टको कम्प्लिटली अगेन्स्टमा गएर म लिएर आउँछु भन्यो भने त्यहाँ एउटा ब्रेक लगाउनु पर्ने पनि हुन्छ। सरकारको नीतिको पूर्णत विपरीत मौद्रिक नीति ल्याउने अवस्था आएमा भने हस्तक्षेप हुन सक्ने उनको भनाइ छ। सांसदहरूले बैठकमा सरकारले राष्ट्र बैंकलाई अनावश्यक हस्तक्षेप गर्न नहुने बताएका छन्। सरकारले ल्याएको प्रस्तावित नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमा अनावश्यक हस्तक्षेप गर्न खोजिएको उनीहरूको भनाइ छ। बुधबार र बिहिबार लगातार दोस्रो अङ्कले घटेको सेयर कारोबार मापक नेप्से परिसूचकमा शुक्रबार भने सुधार आएको छ। बुधबार 15.43 र बिहिबार 13.85 अङ्कले घटेको नेप्से परिसूचक शुक्रबार भने 27.94 अङ्कले बढेको छ। शुक्रबार कारोबारमा आएको सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से झण्डै 28 अङ्कले बढेको हो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से 1.10% बढेपछि समग्र नेप्से 2559.49 अङ्कमा पुगेर बन्द भएको छ। कारोबारमा आएका मध्ये 237 कम्पनीको सेयर मूल्य बढ्दा 31 वटाको घटे र 9 वटा समूहको सेयर मूल्य स्थिर छ। शुक्रबार धेरै सेयर मूल्य बढ्ने मुख्य 5 कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड र एनसिसी डिभेन्चर रहेका छन्। दुईपल्टको डिफेन्डिङ च्याम्पियन आरायना सबलेन्काले युएस ओपन 2026 को फाइनलमा एलेना रेबकिनाको सामना गर्ने भएको छ। पहिलो सेमिफाइनलमा सबलेन्काले लगातार तेस्रो पल्ट उपाधि जित्ने सम्भावना कायम राख्दै जेसिका पेगुलालाई 7-5 र 6-2 पराजित गरिन्। फ्लासिङ मेडोसमा तेस्रो वरियातकी बेलारुसी खेलाडी यो लगातार 20 जित हो। सन् 2023 फाइनलमा गल्फ विरूद्ध खेल गुमाएता सबलेनका अपराजित रहेकी छिन्। अहिले फाइनल पुगेपछि विश्व नम्बर एक खेलाडीको स्थान भने पाउने छैनन्। अर्को सेमी फाइनलमा रेपकिनाले कोका गाउफलाई 3-6, 6-4 र 6-4 हराइन्। उनको युएस ओपनमा यसअघिको सबैभन्दा राम्रो प्रदर्शन भनेकै चौथो चरणसम्मको यात्रा रहेको थियो। हस्त श्रोता, यिनै खबरका साथ मिरमिरे खबरबाट विभूषण नेपाल बिदा चाहन्छु। रेडियो मिरमिरे 99.4 मेगा सुन्दै रहनुहोला। नमस्कार।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।